0: 10:45 AM. This time check is brought to you by Phoenix Batteries. Phoenix laga aur bhul ja. Phoenix laga aur bhul ja. HBL Freedom Account ke saath apne khwabon aur business ko de azadi ki udaan. Muft IBFT, muft checkbook, muft online banking aur behtareen mobile app ki sahulat ke saath account khole digitally. Ya visit kare apni kareebi HBL branch. HBL Freedom Account. Jahan khwab, wahan HBL.
1: Hire ka naya no frost IoT refrigerator jiska multi airflow system de balanced cooling har compartment mein aur rakhe aapke refrigerator ko clean. Twin inverter technology jisse mile maximum cooling aur energy saving. No frost, no worries.
0: HBL Freedom Account ke saath muft IBFT, muft checkbook, muft online banking aur behtareen mobile app ki sahulat ke saath HBL Freedom Account. Jahan khwab, wahan HBL.
2: पाकिस्तान एसोसिएशन ऑफ डर्मेटोलॉजिस्ट एंड एटको लेबोरेटरीज के तावन से हर जुम्मा 12:30 से 1 मालूमाती प्रोग्राम जिसमें बात होगी स्किन कंडीशन के हवाले से. पाकिस्तान के नामवर डॉक्टर्स शिरकत करेंगे, तो सुनना ना भूलें सिर्फ FM 100 पाकिस्तान पर.
0: This transmission is brought to you by the best of homeopathy, Schwabe Single Remedies Germany.
3: तेजी से फैलती डिजिटल दुनिया एक जबरदस्त सलाहियत के साथ साथ एक अहम जिम्मेदारी भी. मजहबी, फिरका वाराना या नस्ली बुनियाद पर नफरत अंगेजी, दहशत गर्दी की तरगीब से मुतल्लिक किसी भी तरह का मवाद फैलाना, इलेक्ट्रॉनिक जालसाजी, स्पैमिंग, धोखादही, बशमूल आइडेंटिटी थेफ्ट, चाइल्ड पोर्नोग्राफी और साइबर स्टॉकिंग और अनचाही मुदाखलत, मसलन किसी भी फर्द से जबरदस्ती या बार बार राबता करना, मुतल्लिका शख्स की रजामंदी के बगैर उसकी तस्वीर या वीडियोस बनाना और शेयर करना वगैरह संगीन जरायम है. इस तरह की खिलाफ वर्जियाँ पाकिस्तान इलेक्ट्रॉनिक क्राइम्स एक्ट और दीगर कानून के तहत कानूनी नतायज की मुतहम्मिल हैं. अगर आप इस बारे में कोई सवाल करना, इस सिलसिले में मदद तलब करना, किसी वाकये की इत्तला देना या इन कवानीन की खिलाफ वर्जी के मुर्तकिब अफराद के बारे में हुकूमत की मुआवनत करना चाहते हैं, तो बराह करम हमारी हेल्पलाइन पर कॉल करें.
0: ये पैगाम हुकूमत पाकिस्तान की जानिब से पेश किया गया.
4: डेंगू एक खतरनाक बीमारी है जो मच्छर के काटने से फैलती है. सुबह सूरज निकलने के बाद और शाम सूरज गुरूब होने से पहले ये मच्छर आपको काट सकता है. अगर आपको अचानक तेज बुखार, शदीद सर दर्द, जिस्म और जोड़ों में दर्द, मतली या कमजोरी महसूस हो, तो फौरन डॉक्टर से रुजू करें. डेंगू का मच्छर साफ पानी में पैदा होता है, इसलिए घर और इर्द गिर्द कहीं भी पानी जमा न होने दें. पानी की टैंकियों को ढांप कर रखें. गमलों और कूलर का पानी बाकायदगी से तब्दील करें. लंबी आस्तीन वाले कपड़े पहनें. मच्छर मार स्प्रे और मच्छरदानी का इस्तेमाल करें. याद रखें, एहतियात ही डेंगू से बचाव का बेहतरीन तरीका है. डेंगू से बचाओ, आपकी एहतियात, आपकी हिफाजत.
0: ये पैगाम हुकूमत पाकिस्तान की जानिब से पेश किया गया.
5: क्या आप जानते हैं कि टेलीकॉम ऑपरेटर्स की जानिब से मुख्तलिफ वैल्यू एडेड सर्विसेज फराहम की जाती हैं? इन सर्विसेज में रिंगटोन्स, ब्रेकिंग न्यूज अलर्ट्स, मिस्ड कॉल अलर्ट, इंटरनेट बंडल्स, गेम्स और दीगर मालूमाती सहूलियात शामिल हो सकती हैं. ताहम बाज़ औकात ये मुशाहिदा सामने आया है कि सारिफ की इजाजत के बगैर कोई वैल्यू एडेड सर्विस फाल हो जाती है या बैलेंस से रकम कट जाती है, जबकि सारिफ को इसका इल्म भी नहीं होता. याद रखें कि वैल्यू एडेड सर्विस की फालियत के लिए सारिफ की तस्दीक जरूरी होती है, जिसके लिए अमूमन ओटीपी की तस्दीक या मखसूस यूएसएसडी को डायल करना लाजिम होता है. याद रखें, पीटीए टेलीकॉम ऑपरेटर्स को वैल्यू एडेड सर्विस खुदकार तौर पर एक्टिवेट करने की इजाजत नहीं देता. अगर आपने ना तो ओटीपी शेयर किया है और ना ही कोई कोड डायल किया है, तो ऐसी सर्विस फाल नहीं होनी चाहिए. अगर आपके साथ भी ऐसी सूरत हाल पेश आए, तो परेशान होने की जरूरत नहीं. सबसे पहले अपने मुतल्लिका टेलीकॉम ऑपरेटर से राब्ता करें और बाकायदा शिकायत दर्ज करवाएं. ऑपरेटर आपको एक शिकायत नंबर फराहम करेगा. अगर मुकर्रर वक्त के अंदर आपका मसला हल ना हो, तो आप पाकिस्तान टेलीकम्युनिकेशन अथॉरिटी के ऑनलाइन पोर्टल पर भी शिकायत दर्ज कर सकते हैं. शिकायत के अंदराज का तरीकाकार ये है कि सबसे पहले वेबसाइट complaint.pta.gov.pk पर जाएं,
6: شکایت کے اندراج کے لیے صارف کو اپنے نام اور شناختی کارڈ پر رجسٹرڈ موبائل نمبر کے ذریعے ایک یوزر پروفائل بنانا ہوگا. اس کے بعد سائن اپ کے آپشن پر کلک کریں اور مطلوبہ معلومات فراہم کریں جن میں نام، شناختی کارڈ نمبر، رابطہ نمبر، شہر کا نام اور پاسورڈ شامل ہوں گے. اس کے بعد جنریٹ او ٹی پی پر کلک کریں اور موصول ہونے والا ون ٹائم پاسورڈ درج کریں. اکاؤنٹ بننے کے بعد سائن ان کریں اور اپنا سی این آئی سی اور پاسورڈ درج کر کے لاگ ان ہو جائیں. یاد رکھیں کہ آپ کا قومی شناختی کارڈ نمبر ہی آپ کا یوزر نیم ہوگا. لاگ ان ہونے کے بعد بائیں جانب موجود رجسٹر نیو کمپلینٹ کے آپشن پر کلک کریں. اب شکایت کی تفصیلات درج کریں اور شکایت کی نوعیت منتخب کریں. اس کے بعد شہر، سروس، فراہم کنندہ کی قسم اور دیگر مطلوبہ معلومات فراہم کریں. اگر آپ کی شکایت کسی موبائل نیٹورک آپریٹر سے متعلق ہے تو اس بات کو یقینی بنائیں کہ آپ کے پاس وہ شکایت نمبر موجود ہو جو آپ کو آپریٹر کے پاس شکایت درج کراتے وقت فراہم کیا گیا تھا، کیونکہ پی ٹی اے کے پاس شکایت کے اندراج کے لیے یہ نمبر دینا ضروری ہوتا ہے. اب کمپلینٹ نمبر درج کریں اور کمپلینٹ سمری میں اپنی شکایت کی تفصیل لکھیں. ضرورت کے تحت متعلقہ فائل بھی منسلک کی جا سکتی ہے. اس کے بعد قواعد و ضوابط قبول کرتے ہوئے اپنی شکایت باقاعدہ طور پر سبمٹ کر دیں. شکایت سبمٹ ہونے کے بعد آپ کو ایک ریفرنس نمبر موصول ہوگا جس کے ذریعے آپ اپنی شکایت کا سٹیٹس بھی معلوم کر سکتے ہیں. مزید معلومات کے لیے پی ٹی اے کے ٹول فری نمبر 0800-55055 پر رابطہ کریں. ڈیجیٹل دنیا میں محفوظ قدم، پی ٹی اے.
7: یہ مفاد عامہ کا پیغام آپ تک پاکستان ٹیلی کمیونیکیشن اتھارٹی کی جانب سے پیش کیا گیا ہے.
8: FM 247 365.

0: It's 11:45 a.m. This time check is brought to you by Phoenix Batteries. Phoenix laga aur bhul ja. Phoenix laga aur bhul ja. Hormones ke bare mein confuse hain. Mood swings, stress ya jism mein tabdiliyan. Aakhir jism ke andar kya ho raha hai? To sunna na bhulein. Hormone Talks. Jahan hogi sehat aur hormones balance par khulkar baat. Maharin ki raaye aur rozmarra ki asaan tips. प्रोग्राम में हमारे मेहमान होंगे प्रोफेसर डॉक्टर नजमुल इस्लाम कंसल्टेंट एंडोक्राइनोलॉजिस्ट आगा खान यूनिवर्सिटी कराची पास्ट प्रेसिडेंट पाकिस्तान एंडोक्राइन सोसाइटी प्रोग्राम का मौजू होगा ज़ियाबतस से कैसे बचा जाए सुनिए हार्मोन टॉक्स हार्मोन्स की दुनिया जुमेरात 30 जुलाई 2 बजे सिर्फ FM 100 पर ये प्रोग्राम एडको ग्रुप और पाकिस्तान एंडोक्राइन सोसाइटी के तावन से पेश किया जाएगा दिस ट्रांसमिशन इज ब्रॉट टू यू बाय द बेस्ट ऑफ होम्योपैथी शोबे सिंगल रेमेडीज जर्मनी
1: हाय फ्रेंड्स आई एम मिकाल ज़ुल्फिकार एंड टुडे आई एम नॉट स्पीकिंग टू यू एज अ पब्लिक फिगर बट एज समवन हु केयर्स अबाउट योर फ्यूचर वी ऑल ड्रीम ऑफ सक्सेस एंड हैप्पीनेस बट ड्रग्स आर साइलेंटली डिस्ट्रॉइंग आवर ड्रीम्स लाइव्स एंड आवर फैमिलीज The anti-narcotics force, the ANF, is bravely fighting this battle. But they can't fight it alone. They need your help and ours. Let's fight this together. Say no to drugs and let's stand together.
0: Yeh paigham Hukumat-e-Pakistan ki janib se pesh kiya gaya.
2: ٹیلی کمیونیکیشن اتھارٹی کی جانب سے تمام موبائل فون صارفین کو آگاہ کیا جاتا ہے کہ وہ اس بات کو یقینی بنائیں کہ ان کے کمپیوٹرائز قومی شناختی کارڈ فعال ہونے چاہیے یاد رکھیں اگر آپ کے زیر استعمال سم کے ساتھ منسلک شناختی کارڈ منسوخ کر دیا گیا ہے یا اس کی میعاد ختم ہو گئی ہے یا شناختی کارڈ کا حامل فرد وفات پا گیا ہے تو آپ کی موبائل فون سروس معطل کی جا سکتی ہے لہٰذا کسی بھی زحمت سے بچنے کے لیے موبائل فون صارفین کو چاہیے کہ جن شناختی کارڈ کی میعاد ختم ہو چکی ہے ان کی فوراً تجدید کروائیں شناختی کارڈ کی منسوخی سے متعلق کسی بھی مسئلے کے حل کے لیے ناطرہ سے رجوع کریں اور اس بات کو یقینی بنائیں کہ سم کسی وفات شدہ فرد کے شناختی کارڈ پر رجسٹرڈ نہ ہو اگر آپ کی سم کسی وفات شدہ شخص کے شناختی کارڈ پر رجسٹرڈ ہے تو قانونی وارث متعلقہ کمپنی کے سروس سینٹر مجاز فرنچائزز پر جا کر ضروری دستاویزات جمع کروا کر سم کی ملکیت اپنے نام کروا سکتے ہیں شناختی کارڈ کی بر وقت تجدید موبائل فون صارفین کے تسلسل کو یقینی بنانے میں مددگار ثابت ہو سکتی ہے پی ٹی اے آپ کی شناخت کے تحفظ اور صارفین کو محفوظ ٹیلی کام سروسز کی فراہمی کے لیے پرعزم ہے ڈیجیٹل دنیا میں محفوظ قدم پی ٹی اے

0: It's 1:15 p.m. This time check is brought to you by Dr. Hamid General Homeo and Schwabe Germany, proudly serving Pakistan with the best of homeopathy for 75 remarkable years.
1: जब बात आपकी सेहत की हो तो खालिस फन बहुत अहमियत रखता है। शोबे मयार की सख्त जांच पड़ताल करता है ताकि इस बात को यकीनी बनाया जा सके कि हर दवा असली और काबिल भरोसा हो। डॉक्टर हमीद जर्नल होमियो और शोबे जर्मनी पिछले 75 सालों से सेहतमंद पाकिस्तान के लिए गोशा।
0: दिस ट्रांसमिशन इज ब्रॉट टू यू बाय द बेस्ट ऑफ होम्योपैथी शोबे सिंगल रेमेडीज जर्मनी। This program is brought to you by
2: Hyrcan Naya No Frost IoT Refrigerator Twin Inverter Technology jisse mile maximum cooling aur energy saving No Frost No Worries
3: FM 100 Like us on facebook.com/FM247365
4: FM247365
5: You're in tune with the lunchtime special on the big one, FM 100.
6: This is the lunchtime special, only on FM 100.
7: Don't miss out. Get ready to spice up your lunch hour with the hottest tunes and the coolest vibes. It's the lunchtime special with the one and only Fatima Khan.
8: Join Fatima Khan.
7: The best of music, entertainment, and everything in between from 12 to 2, Monday to Saturday. So grab your lunch, turn up the volume, and let's take your midday break a blast.
8: Midday break a blast.
9: Assalamu alaikum, Pakistan, and assalamu alaikum, everyone. This is me, Fatima Khan, and I'm back again. میں آ چکی ہوں واپس اور آپ لوگوں کے ساتھ گفتگو کا سلسلہ ہمارا جاری ہے اور جیسے کہ میں آپ کو بتایا تھا کہ پروگرام کے سیکنڈ ہاف میں کچھ اسپیشل بھی ہونے جا رہا ہے تو کیا اسپیشل ہوگا اس کے حوالے سے بھی ہم آپ لوگوں تک آگاہی فراہم کریں گے کچھ ہی دیر میں لیکن اس وقت ہم پروگرام کے سیکنڈ ہاف میں داخل ہوئے ہیں تو اٹ مینس کہ ایک عدد ٹریک جو ہے وہ تمام سننے والوں کے نام کیا جائے بیکاز بھائی یہ تو ایک لازمی بات ہے جو کہ ایوری ڈے

0: 101.1 जनाब वेलकम बैक सुन रहे हैं FM 100 और क्या कहने जनाब इतने प्यार से इतनी मोहब्बत से मैसेजेस कर रहे हैं नहीं करो यार बहुत शुक्रिया जरी नूर आपका भी शुक्रिया शो सुपर है बड़ी मेहरबानी बिलावल सर कह रहे हैं सर शाम को मौसम बहुत रोमांटिक हो जाता है बेटा सो रहे होते हो या क्या है चक्कर कैसे लगता है तुमको रोमांटिक हमें भी बताओ रोमांटिक के तरीके कामों की इतनी टेंशन ये इतनी मसरूफियत रोमांटिक होने का टाइम ही नहीं मिल रहा बंदे को बिलावल तुम फुल दुनिया में पिकनिक बना रहे हो दो दरिया पे ये घूम रहा है शाम को उसको मौसम रोमांटिक लग रहा होता है हमें टेंशन लगी बच्चे की फीस कैसे देनी है बिजली का बिल आ गया उसका कैसे घर की ग्रोसरी मतलब जनरल जो लोग हैं उन बेचारों के ये मसले मसाइल बहुत है वैसे गवर्नमेंट ने इन कामों पर लगा दिया इन कामों पर आवाम को लगा दिया है कि भाई इसी में फंसे रहो तुम मुल्क हम चला लेंगे अच्छा जनाब और इसके अलावा मैसेज पहुंच गए हैं नौरीन तौसीफ के बड़े कोई वो फॉरवर्ड मैसेज है वो पहुंचा दिया उन्होंने कोई औरत होना आसान बात नहीं है हर वक्त शॉपिंग करने को दिल करता है ये बात तो आपने सीखी हर वक्त कुछ ना कुछ खाने को दिल करता है ये भी बहुत अच्छी बात किया साथ ही पतला होने को दिल करता है ये बहुत ही अच्छी बात किया और कह रहे 10 साल पुरानी बातें जेर जबर के साथ याद रहती है लेकिन फ्रिज खोलते वक्त याद नहीं रहता कि क्या निकालना है हाँ ये बात पते की किया आपने सुथरी गाल की थी अस्सलाम वालेकुम मयाज भाई आपका शो अच्छा है और उमर गुज्जर सियालकोट से आप तमाम सुनने वालों को सलाम आजकल उम्र रुबाब नहीं आती मेरे ख्याल से वो कहीं गई नहीं है या पता नहीं है इधर है कुछ चक्कर है ऐसे अच्छा जी घर वाले याद कर रहे हैं उम्र रुबाब को कर्जा लिया उम्र रुबाब ने क्यों कर रहे हैं भैया अच्छा जी अम्मी की तरफ से आपको उम्र रुबाब को और सबको सलाह दुआ चले जी वालेकुम सलाम अम्मी को बहुत ख्याल रखना है आपने ठीक है रानी हुसैन ने वॉइस मैसेज करी मैं आराम से रानी जी सुनता हूँ फिर मैं उसका रिप्लाई आपको ऑन एयर करता हूँ अच्छा जी और मिसेस फारूक पूछ रही है कि किसने मुझे प्यारी का ये संजीदा ने गुस्ताखी की ये वो कह रही है आपको लेकिन मिसेस फारूक प्यारी हैं आप हमारी आंखों से देखें जो हम बंद करके देख रहे हैं आंखें प्यारी लग रही है आप बहुत अच्छा जनाब सुंदस कह रही है कि सुनते हैं अच्छा जी सुंदस तुम कहां मसरूफ रहती हो भाई और भाई इनको गाना भी डेडिकेट करना हाँ ये गाना इनको मैं ये वाला लेकिन नहीं टाइम चेक आ गया टाइम चेक के बाद भाई 5 मिनट की ब्रेक भी है तो सुंदर जी 5 मिनट बाद जो है ना गाना आपको डेडिकेट करना है फिलहाल जो है जरा मैसेज में शामिल कर लूं और जनाब फेवरेट गाना प्ले कर दिया संजीदा का ये जो हल्का हल्का सुरूर है और हल्के से हल्के सुरूर में टुन होकर बंदा घूम रहा है और संजीदा तुम मतलब इस तरह के गाने कैसे पसंद करिए टुन घूम रही हो क्या है चक्कर लेकिन यार म्यूजिक अच्छा नो डाउट म्यूजिक कमाल और गाना भी कमाल और कह रही बहुत पसंद है जो हल्का हल्का सुरूर है तो फिर खान साहब ने जो गाया है ना वो तो कमाल और इन्होंने भी बड़ा अच्छा कमाल परफॉर्मेंस अच्छा जनाब कह रही भी आज मोहम्मद अहमद साहब को लेकर सुबह से वीडियो देख रही हूँ भाई एक अच्छा प्रोसेस मुझे लग रहा है जो बंदा मशहूर नहीं रहा वो इस तरह की हरकत कर लेता मैं मोहम्मद अहमद के बारे में कुछ नहीं कह रहा वैसे मैं कह रहा हूँ बच्चा हिट हो गया फाज शेख पहले कोई जान ही नहीं रहा था मैंने तो उसको कभी देखा नहीं ड्रामों में इस बहाने बच्चा हिट हो गया बदनाम ना होंगे तो क्या नाम ना होगा यहाँ बिल्कुल फिट बैठती है ये बात अच्छा क्लिप मैंने देखा ये मजाक वजाक वो कर रहे होते हैं लेकिन यार मजाक मैंने पहले भी कहा कि मजाक और बदतमीजी में थोड़ा सा फर्क है बस उसका ज्यादा समझ होनी चाहिए लेकिन बच्चे यार कर जाते हैं लेकिन अहमद साहब आपको भी फौरन इसी वक्त रोकना चाहिए था टोकना चाहिए था ओके कर रहे थे एक थप्पड़ लगा देते आप फौरन ठीक हो जाते लेकिन खैर मैं ऐसे कह रहा हूं लेकिन बड़े बच्चों को ऐसे कहते नहीं लेकिन होना चाहिए कह देते तो चुप हो जाते वो लेकिन चलो अब तो जो होना था वो हो गया इसके बारे में हम क्या कह सकते अच्छा जी टाइम चेक और 5 मिनट की ब्रेक मिलते हैं ब्रेक के बाद
1: इट्स 9:45 PM This time check is brought to you by Phoenix Batteries. Phoenix laga aur bhul ja. Phoenix laga aur bhul ja. This transmission is brought to you by the best of homeopathy, Schwabe Single Remedies Germany. This program is brought to you by
2: Hire Kanaya, no frost IoT refrigerator, twin inverter technology, jisse mile maximum cooling aur energy saving. No frost, no worries.
3: तेजी से फैलती डिजिटल दुनिया एक जबरदस्त सलाहियत के साथ साथ एक अहम जिम्मेदारी भी مذہبی، فرقہ وارانہ یا نسلی بنیاد پر نفرت انگیزی، دہشت گردی کی ترغیب سے متعلق کسی بھی طرح کا مواد پھیلانا، الیکٹرانک جعلسازی، سپیمنگ، دھوکہ دہی، بشمول آئیڈینٹیٹی تھیفٹ، چائلڈ پورنوگرافی اور سائبر سٹاکنگ اور انچاہی مداخلت، مثلاً کسی بھی فرد سے زبردستی یا بار بار رابطہ کرنا، متعلقہ شخص کی رضامندی کے بغیر اس کی تصاویر یا ویڈیوز بنانا اور شیئر کرنا وغیرہ سنگین جرائم ہیں۔ اس طرح کی خلاف ورزیاں پاکستان الیکٹرانک کرائمز ایکٹ اور دیگر قوانین کے تحت قانونی نتائج کی متحمل ہیں۔ اگر آپ اس بارے میں کوئی سوال کرنا، اس سلسلے میں مدد طلب کرنا، کسی واقعے کی اطلاع دینا یا ان قوانین کی خلاف ورزی کے مرتکب افراد کے بارے میں حکومت کی معاونت کرنا چاہتے ہیں تو براہ کرم ہماری ہیلپ لائن پر کال کریں۔
1: یہ پیغام حکومت پاکستان کی جانب سے پیش کیا گیا۔
4: ڈینگی ایک خطرناک بیماری ہے جو مچھر کے کاٹنے سے پھیلتی ہے۔ صبح سورج نکلنے کے بعد اور شام سورج غروب ہونے سے پہلے یہ مچھر آپ کو کاٹ سکتا ہے۔ اگر آپ کو اچانک تیز بخار، شدید سر درد، جسم اور جوڑوں میں درد، متلی یا کمزوری محسوس ہو تو فوراً ڈاکٹر سے رجوع کریں۔ ڈینگی کا مچھر صاف پانی میں پیدا ہوتا ہے، اس لیے گھر اور ارد گرد کہیں بھی پانی جمع نہ ہونے دیں۔ پانی کی ٹینکیوں کو ڈھانپ کر رکھیں۔ گملوں اور کولر کا پانی باقاعدگی سے تبدیل کریں۔ لمبی آستین والے کپڑے پہنیں۔ مچھر مار سپرے اور مچھر دانی کا استعمال کریں۔ یاد رکھیں، احتیاط ہی ڈینگی سے بچاؤ کا بہترین طریقہ ہے۔ ڈینگی سے بچاؤ، آپ کی احتیاط، آپ کی حفاظت۔
1: یہ پیغام حکومت پاکستان کی جانب سے پیش کیا گیا۔
5: کیا آپ جانتے ہیں کہ آپ کا موبائل بیلنس غیر ارادی طور پر بھی ختم ہو سکتا ہے؟ یہ اکثر اس وقت ہوتا ہے جب آپ کا ڈیٹا پیک ختم ہو جاتا ہے لیکن انٹرنیٹ کے ایز یو گو ریٹس پر چلتا رہتا ہے، جس سے بیلنس تیزی سے کم ہو سکتا ہے۔ پاکستان ٹیلی کمیونیکیشن اتھارٹی کی جانب سے صارفین کو آگاہ کیا جاتا ہے کہ ایسے غیر ضروری چارجز سے محتاط رہیں۔ موبائل فون آپریٹروں کی جانب سے اس مسئلے کے حل کے لیے ایک مفید اور مفت سروس متعارف کرائی گئی ہے۔ اس سروس کے ذریعے آپ کا ڈیٹا پیک ختم ہوتے ہی انٹرنیٹ کا استعمال خود کار طور پر بند ہو جائے گا تاکہ آپ کا قیمتی بیلنس محفوظ رہے۔ سروس فعال کرنے کے لیے بیسٹ سیل کوڈ ڈائل کریں۔ جیز صارفین کے لیے *275#، زونگ صارفین کے لیے *4004#، یوفون صارفین کے لیے *6611#، اور ٹیلینور صارفین کے لیے *342#۔ اپنا بیلنس محفوظ رکھیں اور غیر ضروری چارجز سے بچیں۔ ڈیجیٹل دنیا میں محفوظ قدم پیٹیے۔
6: یہ مفاد عامہ کا پیغام اب تک پاکستان ٹیلی کمیونیکیشن اتھارٹی کی جانب سے پیش کیا گیا ہے۔
5: پاکستان ٹیلی کمیونیکیشن اتھارٹی کی جانب سے تمام موبائل فون صارفین کو آگاہ کیا جاتا ہے کہ وہ اس بات کو یقینی بنائیں کہ ان کے کمپیوٹرائز قومی شناختی کارڈ فعال ہونے چاہیے۔ یاد رکھیں، اگر آپ کے زیر استعمال سم کے ساتھ منسلک شناختی کارڈ منسوخ کر دیا گیا ہے یا اس کی میعاد ختم ہو گئی ہے یا شناختی کارڈ کا حامل فرد وفات پا گیا ہے تو آپ کی موبائل فون سروس معطل کی جا سکتی ہے۔ لہٰذا کسی بھی زحمت سے بچنے کے لیے موبائل فون صارفین کو چاہیے کہ جن شناختی کارڈ کی میعاد ختم ہو چکی ہے ان کی فوراً تجدید کروائیں۔ شناختی کارڈ کی منسوخی سے متعلق کسی بھی مسئلے کے حل کے لیے ناترا سے رجوع کریں اور اس بات کو یقینی بنائیں کہ سم کسی وفات شدہ فرد کے شناختی کارڈ پر رجسٹرڈ نہ ہو۔ اگر آپ کی سم کسی وفات شدہ شخص کی شناختی کارڈ پر رجسٹرڈ ہے تو قانونی وارث متعلقہ کمپنی کے سروس سینٹر، مجاز فرنچائزز پر جا کر ضروری دستاویزات جمع کروا کر سم کی ملکیت اپنے نام کروا سکتے ہیں۔ شناختی کارڈ کی بر وقت تجدید موبائل فون صارفین کے تسلسل کو یقینی بنانے میں مددگار ثابت ہو سکتی ہے۔ پی آپ کی شناخت کے تحفظ اور صارفین کو محفوظ ٹیلی کام سروسز کی فراہمی کے لیے پرعزم ہے۔ ڈیجیٹل دنیا میں محفوظ قدم پی ٹی۔